0: और अगर मैं आपका डिसीजन लेकर चलना शुरू कर देती हूँ, आई विल कोलैप्स, मैं गिर जाऊंगी।
1: अगर मेरा बेटा फिल्म इंडस्ट्री के बारे में मुझसे कुछ पूछे तो मेरा 30-35 साल का जो एक्सपीरियंस है 350 पिक्चरें की, तो मैं दूंगा नहीं। कभी तो मैं बोलूंगा बिल्कुल नहीं करना चाहिए आपको ये, क्योंकि मैं समझता हूँ कि ही डजंट नो येट।
0: राइट,
1: तो
0: आप एडवाइस देंगे ना, अनुभव आपका है, लेकिन वो सारे अनुभव को, हर परिस्थिति को आपने जैसा परसीव किया, आज आप उसको जैसा समझ रहे हैं और जो डिसीजन आप ले रहे हैं वो किसके संस्कारों के थ्रू है?
1: मेरे।
0: लेट्स से अ सिंपल थिंग, चलो आपके यही वाले एक्सपीरियंस को लेते हैं। सपोज आपके अंदर विल पावर बहुत है, ठीक है, ट्रमेंडस विल पावर। अभी इतनी विल पावर सब में नहीं होती है, ठीक। तो आपका एक संस्कार, एक क्वालिटी जो बहुत स्ट्रांग है, अब इतनी विल पावर आपके पास है, उस कारण से आपने अपना पूरा करियर अपनी टर्म्स एंड कंडीशंस पे आप चले। आपने कहा मैं ऐसा ही करूंगा, मैं इतने बजे ही शूट करूंगा, मैं इतने बजे नहीं करूंगा, आपको मुझे लेना है आप लीजिए, नहीं लेना है आई एम फाइन। सब नहीं कर सकते ये।
1: आज सुबह भी मैंने अपने क्रू से बात की थी, कैमरा डिपार्टमेंट से। मैंने कहा इफ यू वांट टू स्टिक टू योर प्रिंसिपल्स, तो फिर जैसे मैं एक साल घर बैठा मुझे किसी ने काम नहीं दिया, फिर आपको वो भी करना पड़ेगा।
0: विल पावर अपनी टर्म्स एंड कंडीशंस पर चलने की, फिर एक साल अगर घर बैठना पड़ा, उस एक साल में अपने मोटिवेशन लेवल को मेंटेन करके रखा। ऐसा नहीं कि एक साल काम नहीं मिला तो मैं,
1: कई सारी हॉबीज हैं, अपनी हॉबीज से बिजी रहे,
0: लेकिन वो आपकी चॉइस ना। अगर किसी और को एक साल घर बैठना पड़ जाए तो उदास हो जाए, वो फियर क्रिएट कर दे कि अब पता नहीं मेरे पास काम आएगा कि नहीं आएगा।
1: जिंदगी बर्बाद कर दी इन्होंने।
0: सो मच, नहीं किसी और की नहीं, आपका ही। आप देखो वो एक साल अगर आप वेट करते हैं, आपके अंदर वो पावर है। अब डिसीशन आपने लिया था ना कि मैं ये नेगेटिव रोल नहीं करूंगा, क्योंकि डिसीशन आपका था, तो उस डिसीशन के कॉन्सिक्वेंसेस जो आए सारे, कि आपके पास सपोज एक साल काम नहीं आया,
1: लोग तो बोलने लगे अच्छा था बेचारा,
0: बेचारा मतलब राइट ऑफ करना शुरू कर दिया,
1: नहीं अच्छा था बेचारा, पागल हो गया है।
0: हाँ।
1: करियर को ऊपर कुल्हाड़ी मार दी, मेरी वाइफ को जाके बोला।
0: राइट, अब डिसीजन लिया कि मैं इन प्रिंसिपल्स पे काम करूंगा। पहली बात तो वो डिसीजन लेने के लिए विल पावर चाहिए। उसके बाद जो पब्लिक ओपिनियन आया उसके ऊपर, उसको अपने ऊपर इफेक्ट होने
1: नहीं
0: दिया। तीसरा, जो काम नहीं मिला एक साल उस वजह से, उसको भी अपने एंथुजियाज्म पर हावी नहीं होने दिया। कहा ओके आई वेट, आएगा काम, लेकिन मैं कॉम्प्रोमाइज नहीं कर। इसका मतलब विल पावर, सेल्फ रिस्पेक्ट कि दूसरे मेरे बारे में क्या बोल रहे हैं, मैं उससे इफेक्ट नहीं होऊंगा। तीसरा, एंथुजियाज्म, कॉन्फिडेंस एंड मोटिवेशन। ये आपके पास सपोज 100 में से 90 मार्क्स थे आपके पास इन सारे सब्जेक्ट्स के अंदर, 90 मार्क्स आपके पास थे विल पावर में, सेल्फ रिस्पेक्ट में और सेल्फ कॉन्फिडेंस में, और इसीलिए वो डिसीजन आपके लिए 100% एक्यूरेट है। अब आपका 35 इयर्स ऑफ करियर, आपने ये डिसीजंस इस तरह से लिए एंड वो आपके लिए राइट प्रूफ हो गए। अब आपने कहा आज मेरा बच्चा अगर मुझसे एडवाइस मांगेगा तो मेरे पास 35 इयर्स का एक्सपीरियंस है, तो मैं उसको एडवाइस नहीं दूंगा उस बेसिस पर। 35 इयर्स का आपका एक्सपीरियंस बेस्ड ऑन योर 90 मार्क्स इन ऑल दीज क्वालिटीज, तो आपको जो एडवाइस दे रहे हैं, आपके 90 नंबर थे विल पावर, सेल्फ कॉन्फिडेंस और डिटर्मिनेशन में। पहले ये चेक करना पड़ेगा, अगर आप सेम एडवाइस बच्चे को दे दिए कि कुछ नहीं होता, डोंट सकम्ब टू प्रेशर, बोलने दो लोगों को जो बोल रहे हैं, तुम अपना करियर अपनी टर्म्स एंड कंडीशंस पे चलाओ, तुम्हें झुकने की जरूरत नहीं है, तुम्हें रोल के लिए भी कॉम्प्रोमाइज करने की जरूरत नहीं है, मैंने किया, देखो मुझे आज मैं कहां पर हूं। लेकिन जो बहुत बड़ा फैक्टर है, आपके 90 आउट ऑफ 100 थे उन तीन क्वालिटीज में, क्या बच्चे के भी 90 आउट ऑफ 100 होंगे इन तीन क्वालिटीज में? हो सकता है किसी में उसके पास 90 से ज्यादा है, क्योंकि उसके अपने संस्कार और क्वालिटीज होंगे, और किसी में उसके पास उससे कम है। हो सकता है उसके पास विल पावर उतनी है کہ میں کمپرومائز نہیں کروں. اینی بڑی فرینڈ ہو, ریلیٹو ہو, بیٹا ہو, اس کے پاس ول پاور ہے کہ میں کمپرومائز نہیں کروں, لیکن اس کے پاس اتنے سیلف اسٹیم نہیں ہے کہ جب ساری دنیا میرے کو بولے گی کہ میں نے غلط لیا تب میں تو بھی اسٹرانگ رہوں گا. ہو سکتا ہے وہ ویلو آپ کے جتنی نہ ہو, آپ کے پاس 90 ہو, اس کے پاس 50 ہو. ہو سکتا ہے آپ ایک سال بنا کام کے رہے لیکن آپ کا امنگ اتساہ اتنا ہی بنا رہا. ہو سکتا ہے اس کا امنگ اتساہ اتنا نہ بنا رہے. تو پھر آپ کا دیا ہوا ڈسیشن اس کے لیے رائٹ نہیں ہوگا نا. آپ کے لیے رائٹ تھا, آپ کے لیے 110% رائٹ تھا. آج آپ جو رائے دے رہے ہیں وہ بھی 110% رائٹ ہے, لیکن ہم, that's why it says don't take the decision of those people who are not going to walk on that road. آپ اچھا, آپ نے جب 35 years میں وہ کیا, پرستھتیاں الگ تھی, سمے الگ تھا, لوگ الگ تھے جن کے ساتھ آپ ڈیل کر رہے ہیں. آج پرستھتیاں الگ ہیں, انڈسٹری بدل جاتی ہے, لوگ الگ ہیں جن کے ساتھ وہ ورک کر رہا ہے, اور اس کے اپنے سنسکار الگ ہیں. اور ایک بہت بڑا فیکٹر, آپ کے پاسٹ کارمک اکاؤنٹس الگ ہیں اور اس کے پاسٹ کارمک اکاؤنٹس الگ ہیں. جو ڈسیشن آپ کی فیور میں ورک کر گیا وہ ناٹ نیسیسری ہوگا کہ کسی اور کی بھی فیور میں ورک کرے گا.
1: الٹا بھی ہو سکتا ہے نا, ایک سال آپ گھر بیٹھے رہو, لوگ رائٹ آف کر دیں, بھول جائیں آپ کو.
0: یس,
1: پھر
0: دس از واٹ الٹا بھی ہو سکتا ہے نا, کمپلیٹلی بیک فائر کر سکتا ہے,
1: لوگ بھول ہی گئے, یہ کام ہی نہیں کرنا چاہتا.
0: ہو سکتا ہے, اچھا ہو سکتا ہے اور بھی کئی گنا زیادہ اچھا ہو جائے کچھ, وی ڈونٹ نو. ہم یہ نہیں کہہ رہے کہ ہمارا ڈسیشن ہمیشہ دوسرے کے لیے غلط پروف ہوگا. امپورٹنٹ ہے ہم ڈسیشن اپنے سنسکاروں کی کیپیسٹی سے دیتے ہیں, لیکن جو سامنا کرنا ہے جس نے اس پرستھتی کا, وہ آپ سے ڈسیشن تو لے لے گا, آپ سے بلیسنگز بھی لے لے گا, لیکن آپ سے آپ کے سنسکار تو نہیں لے پائے گا نا.
1: بٹ اس ڈسیشن کا جو ریزلٹ ہے, جو بھگتنا پڑتا ہے, وہ تو مجھے ہی کرنا پڑے گا نا. جس نے ڈیسیشن لی, بھلے میں نے 10 آدمی سے پوچھ کے لی,
0: دس از اٹ, بھلے میں نے 10 آدمیوں سے پوچھ کے لی, لیکن میرے کو ڈیسیشن لیتے سمے یہ کلیرٹی ہونی پڑے گی
1: کہ مجھے بھگتنا ہے.
0: بھگتنا نہیں,
1: گڈ اور بیڈ,
0: گڈ اور بیڈ
1: ریزلٹ میں تو آپ نہیں آئیں گے نا میرے.
0: اینڈ موسٹ امپورٹینٹ, مجھے اس ڈیسیشن کو امپلیمنٹ کرنا ہے. یہ ڈیسیشن میرا ہے, نیور ایور کین بی سے میں ان کے لیے یہ کر رہا ہوں, انہوں نے بولا اس لیے میں کر رہا ہوں.
1: والمیکی جی کی سٹوریز میں بھی بچپن میں ہم پڑھتے تھے یہ کہ بھائی جو بھی آپ کر رہے ہو ٹھیک ہے, لیکن اس کا جو بھگتان, اس کا جو پھل ہے, گڈ اور بیڈ, ہم اس کے ساتھ بھاگیدار
0: آپ کے ساتھ نہیں آ سکتے. رائٹ, اب اس کو ہر سٹیپ پر دیکھ سکتے ہیں. جیسے میں نے آپ کو شروع میں بھی شیئر کیا کہ سپوز کوئی آ کر ہم سے پوچھے کہ میں ہسبینڈ ایسے ایسے ہیں, میں ان کے ساتھ رہوں یا الگ ہو جاؤں. اب ہم نے کیا کیا, بات سنی, پرسپیکٹو سنا. پہلی بات تو ایک کا پرسپیکٹو سنا, وہ ایک اور کریٹیکل پارٹ کہ وائف کا تو سن لیا, ہسبینڈ کا پرسپیکٹو تو ہمیں پتا ہی نہیں ہے. ہسبینڈ ایکچولی کیا ہے, کیسا ہے, ہمیں نہیں معلوم. ہم تو وہ سن رہے ہیں کہانی جو ایک طرف سے سنائی جا رہی ہے. اب سپوز وائف کے اندر 80% ایڈجسٹمنٹ پاور ہے, رائٹ, میرے سے ڈسیشن لینے آئی, میرے پاس 60% ایڈجسٹمنٹ پاور ہے, تو مائی ڈسیشن وڈ بی آپ کو ایسے ویکتی کے ساتھ تو بالکل نہیں رہنا چاہیے, آپ کو تو بالکل الگ ہو جانا چاہیے, کیونکہ میری ایڈجسٹمنٹ پاور, ٹالرنس پاور کتنی ہے, 60 ہے, لیکن ان کی ٹالرنس پاور 80 ہے. اگر وہ رہتی تو وہ کر لیتے.
1: یہی بات مدر اینڈ ڈاٹر, ڈاٹر اگر آ کے بول کے میرا ہسبینڈ یہ کر رہے, تو دیکھو میں بھی تو بنا ہسبینڈ کی جی رہی ہوں, پوری لائف جیتی ہوں, بالکل جھکنا نہیں, اب اٹل رہو اپنے پوائنٹ.
0: دس از وائی اٹس ویری کریٹیکل.
1: بعد میں اس کا بھی جھگڑا ہو جائے گا, میری ماں نے میری زندگی برباد کر دی.
0: بالکل, اور یہ ہوتا ہے, یہ بالکل ہوتا ہے. اب اگر اس وہ بیٹی یا یہ لیڈی جو پوچھنے آئی, اس کے پاس سہن شکتی تھی, اس کے پاس ایڈجسٹ کرنے کی شکتی تھی, سب کچھ تھا اس کے پاس, ریسورسز تھا, صرف ایک چھوٹی سی بات کی, ڈسیشن کسی اور سے پوچھ لیا, اپنے ریسورسز نہیں ایویلیویٹ نہیں کیے کہ میرے پاس کتنے ریسورسز ہیں. تو اگر میری ٹالرنس پاور 60 ہے لیکن سامنے والے کی 80 ہے, تو بھی میرا غلط ہو گیا ڈسیشن. میں نے ان کو کہا آپ الگ ہو جاؤ, ऐसे व्यक्ति के साथ नहीं रहना चाहिए, उनका नुकसान हो गया। अब अगर उनकी टॉलरेंस पावर 80 है